0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरै छ दमकल। फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625205

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2541-6066 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरार चौक 98-5-20-31-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल बिरार चौक 01-2541-7086 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

साथीवाला फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: हेलो,
1: तिमीहरू कहाँ छौ? मलाई लिन पनि आएनौ, फोन पनि उठाउँदैनौ।
2: फोन उठाउने मान्छे आफै उठ्न सक्ने कन्डिसनमा छैन।
1: को बोले? सरु र आशी कहाँ छन्?
2: डिजिटल क्लबमा।
1: के रे?
2: ओइ, तिमीहरू चाहिँ यहाँ ढलिराख, तिमीहरूको चरी उता अर्कैले उडाउला जस्तो छ।

0: क्या
1: म्याउ भन्छ जस्तो लाग्यो। थिफर चोर
2: होइन सर,
3: टिफर
2: थिफ,
3: थिफ भनेको
1: चोर। चुप, मैले जे बोल्छु त्यही सही हुन्छ। यु आर अन्डर अरेस्ट।
3: यसपालि त प्रमोसन पक्का।

0: भुन्टी ल यो त टोला टोला भइछ रात परिसको जाउ घर
1: ए ल ल जुम घर ढिलो भइसक्यो।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852031908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901637 सुकुना हस्पिटल विराट चौक 0215460766 एम्बुलेन्स 9852054886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: We are so sorry, Susan Comer.
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोला दाइ के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: हे भगवान, यो लकडाउनले गर्दा चमेलीसँग नभेटेको नि धेरै भइसक्यो। लकडाउन हटाएर चमेलीसँग मिलाइदिनु न।
1: ल जाऊ बालक, तिमी आफ्नो चमेलीलाई भेट।
0: थ्याङ्क यू भगवान, थ्याङ्क यू सो मच।
2: चमेली।

0: आखिर मलाई किन धोका दियो? हाँ, जवाब देऊ मलाई।
1: बन्द गर तिम्रो यो नाटक, मलाई मेरो फ्यामिली भन्दा ठुलो अरू केही पनि छैन। बरु मर्छौ भने मर जाऊ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरेच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05
4: प्रोड्युस बाई किङ्स लन्च पोखरा फुड ड्रिंक एन्ड म्युजिक।

0: तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन नै थियो. एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ, न भन्न सक्छ न छोड्न सक्छ, के गर्छ होला यसले?
1: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सातजना हुन्छ नि.
2: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना.
0: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन, अरू तिन चारजनाको चाहिँ लभ सक्सेस भयो भाइ.
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी नबुझ्दा.

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आऊ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मुरिङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235562 9842525205
2: ट्याक्सी
3: कता हो म यहाँ चिटिक्क परेर
2: पार्टीमा जान लागेको देखेन
3: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
4: हो बजाउने हो
3: बाजा
2: सधैँ उसलाई घर जै बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो पाटो ततायो हुन्छ

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: ओहो केटाहरू के गर्दै हो किन स्याड आज
1: दारी सक्यो
2: दारू होइन पैसा सक्यो भन्न
0: टेन्सन नलिन आज एउटा मुर्खा दाई भेटेको छ तलवार त्यो दाईको बवाल हान्नुपर्छ
2: ऊ आए दाई
3: किन बोलाएको
0: आज हाम्रो यहाँ पार्टी हुँदैछ आज गुड फ्राइडे हो मेरो साथीहरू हो
4: हाइ ब्रो
3: भाउजूले मार्छ जानुपर्छ
0: ए बस्नु दाई आउनु बस्नु
3: होइन कि मलाई बुढीले मार्छ घरमा रहेन

0: पैसा त एक रुपियाँ छैन नि
1: त लक्ष्मी बन्द बन्दमै
0: हिमाले गर
1: मलाई घरमा बुढीले मार्छ अब आज मार्छ।

सबैवाला फूड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फूड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हलैंच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: ओए तलाई घरको याद आउँदैन?
3: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
2: मलाई थाहा छ किन
3: हिन्दू क्लास

0: तिमीहरू यो हस्टेलमा बनाएको किन बनाएको? आइन्दा तिमीहरूले यस्तो हालत भयो भने तिमीहरूको प्यारेन्ट्सले बोलाएर सिधै रेस्ट्यु गर्छु। बुझ्यो? बस
1: एकदम
0: निम्तैमा

0: महाराज के टोलाएर चिया खाउँ चिया
1: मुड फ्रेस हुन्छ
2: रेसमा के चल्दैछ हाम्रो देशमा
3: बाटो छ कि बस्तो छ धेरै राजा लिन आउने आँट्छन् घरमा बजे बजे
4: यस्ता पानी मरुवा हिँड जाउँ बहिनी
2: बुद्धि लगाऊ कि प्रयोग गरौ बल के आइडिया छ त बिरबल
0: छ महाराज
2: चल

0: बिरबल
1: हजुर
0: त्यो दिदीबहिनीलाई नै उठाइदिउँ क्या हो
2: हुन्न महाराज बहुविवाहको केस लाग्छ
1: हुन त म पनि खाली नै छु नि
0: हँसाउँछ

0: के गर्दै केटा हो आज मेरो बाइक एनिभर्सरी छ रे त जाने हैन यसले सोल्टिनी नै आउँदै छ रे हो
1: म त कता जान्छु
2: म त नयाँ लुगा किन्न जान्छु
1: म त मुख धुन जान्छु यहाँ

0: I'm sorry, but love. You may have a good manners, as you know. I just in my dance and out enough. Plus, see me head on it. Kind of a pack of scouts. Ah!
1: Dance out a barn on a tito. My team in my poor interest at all. Kasto kura no puziko.
0: Let's go. Anyway, bye.
1: भनेपछि मैले तिम्रो मन जित्नु डान्स नै सिक्नु पर्यो होइन त तर आफूलाई त्यो फुट्टा डान्स आउँदैन सिक्ने पो कसरी आइडिया
2: ओहो भनेपछि कुरो त गम्भीर रहेछ नि
1: लास्टै नि
2: चिन्ता नगर वाइफ हियर व्हेन वी आर हियर गर्ल ओके लेट्स गो

पवित्र जल सुन्दर हरैचा एघार बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नै।

0: ओए किन झोक्राएको त
1: के भयो
2: बिहान बिहान सुड्डोले दिमाग हान्दिरा यार
0: ल यता ठिक हुन्छ सबै कुरा
3: यो हान्थ्यौ न हान्थ्यौ
2: कस्तो कुरा गरे यार मैले कहिले खाएको देखाएको छु तिमीहरूले
0: गीत गाएर आज प्रपोज हान्छ
2: मलाई गीत गाउनु कहाँ आउँछ त
0: सजान लिप सिङ्गर
2: लगाइहाल्छु नि
0: हो त

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 104.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहित।